0: वेलकम बैक कहेंगे सुने मेहरबान हुआ। ब्यूटीफुल ट्रैक एंड आई होप कि आप सबको आया होएगा पसंद। मैसेजेस कर रहे हैं आपके जय स्पेस, आपका नाम आपका मैसेज उसको सेंड कर रहे हैं 3636 पर। और फीता आज काटा है सबसे पहले महानूर ने, कह रही है बाबू आपको लाला को मुश्को सलीम है ने। और ये क्या लिखा हुआ है मन्नान मनाम, अच्छा सलीम मेमन जरीन संजू नौरीन उमेरुबाब अरूसा हलीमा और सब सुनने वालों को उन्होंने सलाम कहा है, पखर राग लिखा है, सड़े मशिका है, वेलकम कहा है, बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया। समीर शहजादा आ गया हब्बाई, कह रहे अस्सलाम वालेकुम नदीम भाई कैसे हैं आप, सलाम टू ऑल लिसनर्स। और एक गाने की फरमाइश, और जब जॉब पर हूँ शो सुन रहा हूँ, मेरा सॉन्ग 2 बजे से पहले प्ले कर देना नदीम भाई। मैंने आज हलवा पूरी लेके आया हूँ था अपने कंपनी के दोस्त मदीन साहब के साथ खाई है। वही वाह भाई वाह यार, हलवा पूरी क्या बात है, हलवा पूरी। अच्छा हमारा शो खत्म होता है 3 बजे, हम 3 बजे कौन हलवा पूरी खाते हैं, लेकिन लोग खाते हैं घर पहुंचा के, मतलब घर में होता है, बाजार में मिलना मुश्किल होती है थोड़ा। तो भैया ये बताइए कल कहाँ थे समी साहब, आप जरा ये सबसे पहले आप लाइन हाजिर हो जाएं, लाइन में खड़े हो जाएं, छड़ी भी है हमारे पास, बताइए कहाँ थे आप, यानी के समझ रहे हैं ना आप। मुझ कहा गई है, कह रही है अस्सलाम वालेकुम नदीम सर, आज डैशिंग कहने को दिल नहीं चाह रहा। क्यों भाई क्या हाल है, लेकिन ये बात तो अच्छी नहीं यार है मुश्किल। और कह रही है अयूब चाचू को आदाब महानूर जरीन के लिए बेस्ट विशेस, मुझे फुर्सत ही कहा कि मौसम सुहाना देखूं, मैं अपने मोबाइल से निकलूं तो जमाना देखूं। वाह वाह वाह वाह वाह भाई क्या बात है, ये शेर तो फी जमाना हो गया जबरदस्त किस्म का, कि मुझको फुर्सत ही कहा मोबाइल से निकलूं तो जमाना देखूं ना भाई। वाह वाह वाह वाह वाह वाह, आजकल हर कोई मोबाइल के अंदर ही रहता है समझ से बाहर, स्पेशली जिनके पास स्मार्टफोन है, और जिनके पास नहीं है वो इसी चक्करों में लगे रहते हैं कि किसी तरह स्मार्टफोन खरीद लें। हमेशा जिंदगी को मसरूफ रखें, कामयाबी इसी में है, बाकी सब वक्त गुजारी है, अपनी खुशियों की कदर, मजे से दाल चावल खाएं, दाल चावल भी मजे से खाएं। वाह वाह, आजकल के बच्चों को एक और बीमारी भी है, घर में दाल पक जाए तो बच्चों को मौत आ जाती है, मैम ने दिया खाने, ओ भाई खा ले यार। लेकिन माँ बाप जो है ना, ये मिडिल लोअर क्लास के हवाले से बात कर रहा हूँ, और माँ बाप फिर क्या करते हैं, हाँ हमारा बच्चा नहीं खाता दाल तो नहीं खाता हमारा बच्चा, अब बाहर से बर्गर मंगवा दो, ये इस तरह की चीजें मंगवाई जाती हैं, और जो कि बच्चे के लिए बहुत गलत है, बहुत गलत है। जो घर में पका हुआ है वही खिलाओ भाई, गो के आप चले अफोर्ड कर भी सकते हैं, मिसाल के तौर पर आप बच्चे के लिए बाजार से पिज्जा मंगवा सकते हैं, और क्या नूडल्स, आजकल नूडल्स ने जिंदगी अजाब की हुई, 50 रुपए का नूडल मंगा दो भाई बच्चे को, वो नूडल खा लेगा। और ये इतनी खतरनाक चीज है, इस हवाले से मैं आप लोगों को बताऊं, मुश्क तुम खाती हो नूडल, सच से बताना। तो यंगस्टर जितने भी हैं, टीनएजर्स हैं, ये सारे नूडल्स खाते हो, इवन ये कि माँ भी आधे बीच में से खा लेती, भाई नूडल्स क्यों खाते हो, व्हाई, 50 रुपए का नूडल का पैकेट आ गया, क्योंकि घर में दाल पकी हुई है, बच्चे ने खाना नहीं, और वो ज्यादा नुकसानदेह चीज है। तो कहने का मकसद ये है कि भाई आपकी मर्जी है, आप खुद बिगड़े हुए हैं, बच्चों को भी बिगाड़ दें कोई मसला नहीं है, लेकिन आप बिगड़े हुए नहीं है, तो जो बका हुआ है उस पर अल्लाह ताला का शुक्र अदा करते हुए बच्चे को बोलो बच्चा ये ही खाओगे तुम, वरना खाना नहीं मिलेगा, बर्दाश्त कर लें, बच्चा आखिरकार जब भूख से बिलक जाएगा तो खुद ब खुद दाल खा लेगा थोड़ी बहुत, और फिर आहिस्ता आहिस्ता उसको आदत हो जाएगी, यानी कि समझ रहे हैं ना आप। इसी बात पर जाएंगे एक ब्रेक की जाने।
1: facebook.com/fm247365 fm247365 توہین رسالت، نفرت آمیز تقریر اور مذہبی فرقہ واریت کا فروغ آئین پاکستان کے مطابق ایک انتہائی سنگین جرم ہے۔ سوشل میڈیا جیسا کہ یوٹیوب، ٹویٹر یا کیبل ایف ایم پر اس نوعیت کا غیر قانونی مواد نظر میں آئے تو ایف آئی اے، سائبر کرائم ونگ، پی ٹی اے یا پیمرا کو فوری اطلاع کریں۔ ذمہ دار شہری بنے، میڈیا، انٹرنیٹ اور سوشل میڈیا کا مثبت استعمال کریں۔ مفاد عامہ کا یہ پیغام آپ کو پیمرا کی جانب سے پیش کیا جا رہا ہے۔
0: ویلکم بیک آئیں گے سونےوں، آپ سب کو میسجز آپ کے آ رہے ہیں کہ چائے اسپیس، آپ کا نام، آپ کا میسج، اس کو سینڈ کریں 3636 پر۔ تو مشک کی بڑی اچھی اچھی باتیں جو ہیں وہ سامنے آ رہی تھیں، اس پر میں چرچا بھی کر رہا تھا۔ جتنی گرمی پڑ رہی ہے میرا صبر کا پھل خراب نہ ہو جائے، بالکل نہیں ہوگا۔ الحمدللہ پچھلے 2-3 دن سے جو ہے وہ گرمی کی شدت میں یہ کمی آئی ہے کہ دن کے وقت تو نو ڈاؤٹ بڑی گرمی ہوتی ہے، لیکن اللہ تعالیٰ نے ہوائیں ایسی چلائی ہوئی ہیں کہ اس سے کافی آسرا ہے بھائی، یعنی کہ سمجھ رہی ہے نا۔ جب تکلیف جب ہوتی ہے، جب ہمارا واٹس ایپ بھرپور توجہ مانگتا ہے، لائٹ نہیں ہوگی تو کیا ہوگا بھائی، واٹس ایپ نہیں چلے گا، انٹرنیٹ نہیں چلے گا، موبائل کی چارجنگ کا مسئلہ، اوف اللہ جی کیا کریں بھائی، یہ موبائل نے تو زندگی جو ہے نا وہ عجیب سی کر دی ہے۔ ہماری پیاری سی بہن نورین تو سیب بھی آ گئی ہیں، کہہ رہی ہیں السلام علیکم ندیم بھائی، آپ کیسے ہیں؟ سدا خوش رہیں، آباد رہیں، آمین رب العالمین۔ تمام حسین ترین سماعتوں کو میری طرف سے سلام اور ڈھیرو سلامتی کی دعائیں۔ وعلیکم السلام، واو داسیو خانا، ہمارا یوب لالا بھی آ گیا ہے، اس طرف ابھی جائیں گے، لالا آپ کے میسج کی جانب جائیں گے۔ اور السلام علیکم ندیم بھائی، یوسف بھائی، پاپا، اسے تمام سننے والوں کو اور ایف ایم 100 کی تمام فیملی کو سلام کہا ہے، خصوصی طور پر آنٹی، چاچی، عروسا، گلبانو، تمام ڈاکٹر عمران بھائی، خطاب گل، لالا، غفران بھائی اور آپ کے والد محترم کی خدمت اقدس میں سلام۔ وعلیکم السلام، یوسف بھائی کیسے ہیں؟ یوسف بھائی ایک سوال کیا تھا میں نے، اس کا جواب تو دیجیے۔ اور ہمارا لالا آ گیا، ایوب آفریدی جانے چکر، یہ حبیبی خوش ہیں۔ مہنور، مشک، سبا گل کو اور تمام سننے والوں کو پیار بھرا سلام کہا ہے، وعلیکم السلام، اور کہہ رہے ہیں آپ کے لیے چوسام پہنچ گیا ہے، یا اللہ سو نائس آف یو بھائی جان، چوسام پہنچ گیا، ایوب لالا نے بھیجا ہے، ایوب لالا تھینک یو ویری مچ، کیا بات ہے آپ کا، یار ویسے محبت ہے آپ، سو نائس آف یو، اس طرح تو ہوتا ہے اس طرح کے کاموں میں۔ اچھا جی، نورین کہتی ہیں، سنجو بہنا، مشک، زرین، مانور، نسرین، رباب اور پیارے بھائی ایوب کو خصوصی سلام اور ڈھیروں سلامتی کی دعائیں۔ ٹھیک ہے جی، اس طرح تو ہوتا ہے اس طرح کے کاموں میں۔ اسی بات پر ہم آپ کو لے کر جاتے ہیں ایک بہت ہی پیارے سے ٹریک کی جانب۔ کون سے چلائیں؟ ہاں یہ والا چلائیں، ایلو پھڑو،

0: वेलकम बैक कहेंगे सुने हो मैसेजेस आपके आ रहे हैं कि एच आई स्पेस आपका नाम आपका मैसेज उसको सेंड कर रहे हैं 3636 पर एंड जनाब कुछ मैसेजेस ऐसे आए हैं जिसने हमें किया है परेशान तो करेंगे अपनी परेशानी भी दूर और उनकी भी संजीदा कह रही हैं संजू कह रही हैं कि बहुत मसरूफ रही हैं क्योंकि मसरूफियत एक नेमत है ये तो बात बिल्कुल सही है और आज बेहद तकल्लुफ के साथ आरजे नदीम अख्तर कभी कभी इंसान थक जाता है लोगों की बातों से रिश्तों की उलझनों से और इस शोर भरे आलम से फिर दिल चाहता है कि सबसे दूर कहीं खामोश बैठकर अपने रब से बात की जाए खुद को समेटा जाए और सुकून को तलाश किया जाए और ऐसी बात लिखने पर वो माजरत कर रही हैं कि सीरियस बात हो गई संजू सबसे पहली बात तो ये है कि देखें हम आप जितने भी लिसनर हैं प्यारे प्यारे से लिसनर्स हैं वो सब हमारे इस प्यारे से प्रोग्राम का एक हिस्सा है और आपके दम से ही है सब ये जितने भी प्रोग्राम में हंसी मजाक कुछ सीरियस बातें जो होती हैं ये आप लोगों के दम से होती हैं होता ये है कि देखें जिंदगी में हर एक ने जाना है ये क्या हो गया भाई ठीक है इसको बेहतर कर रहा हूं जिंदगी में ये क्या है अब बेहतर हो गया जनाब जिंदगी में ये जो जिंदगी अल्लाह ताला ने अता फरमाई है और इसका एक आप जानती हैं ये अंजाम है एक हर इंसान ने जाना है तो उसका बड़ा दुख होता है हर इंसान को जब इस तरह की बात कोई हो जाती है ना तब बड़ा एक अजीब सा माहौल सा क्रिएट हो जाता है लेकिन ये जो आपने बात लिखी है ये तो बड़ी जबरदस्त सी बात है ये तो हमारी जिंदगी के साथ जो हालात होते हैं उनके हवाले से आपने ये बात की है और ऐसी बात करनी चाहिए इस पर कोई ना कोई इंसान मशवरा दे देता है आप बल्कि खुद भी मशवरा देती हैं बड़ी अच्छी अच्छी बातों हम दे रहे होते हैं हमारे प्यारे प्यारे से लिसनर्स तमाम दे रहे होते हैं हमारे लाला की बातें भी बड़ी अच्छी होती हैं उनकी भी जो है किसी ना किसी तरीके से पार्टिसिपेशन होता है ये तो कभी कभी इंसान थक जाता है लोगों की बातों से और रिश्तों की उलझनों से और आपको एक बात बताऊं बड़े मतलब अपने दिल की बात बता रहा हूं आपको कि संजू हकीकत ये है कि ऐसा 100% है इंसान वाकई में थक जाता है तो उससे तकलीफ भी बहुत होती है उलझने भी बहुत होती हैं तो इसका एक हल है गो के उसमें वक्त लगेगा बहुत और आहिस्ता आहिस्ता आपको इस चीज की आदत होगी और वो सिलसिलाकार ये है कि इन चीजों को इग्नोर करना शुरू कर दें अगर कोई आपसे दिल की बात करता है तो आप सुने अच्छा जी ये हो गया तुम्हारे बारे में उसने ये कहा था अच्छा ये कहा था चलो क्या कर सकते हैं भाई उसने तुम्हें ये कहा था ये तमाम चीजें जो हैं ये हमारा अपना ही दिल जला रही होती हैं खून जला रही होती हैं और खुसूसी तौर पर जब आपके फरिश्तों को भी नहीं पता कि आपने कोई अमल किया है या कोई काम किया है और आपको पता ये चल रहा है कि भाई वो इल्जाम आप पर आयद हुआ हुआ है दूसरा दिल वाला कि दिल का भी इससे बड़ा ताल्लुक होता है तो लिहाजा अच्छा अच्छा सोचे समझिए कि आजकल समंदर अपने बामे और उरूज पर है बहुत ही खूबसूरत खूबसूरत सी लड़खड़ाती अंगड़ाई लेती हुई लहरें जो हैं वो साहिले समंदर तक आ रही होती हैं शोर मचाती हुई फुल हल्ला गुल्ला करती हुई लहरें आ रही हैं आप किनारे पर बैठी हुई हैं उन लहरों के साथ बातें कर रही हैं हंस रही हैं खेल रही हैं खूबसूरत से गाने सुन रही हैं आगे बढ़ते हैं इस बात को आगे बढ़ाएंगे मगर इस ब्रेक के बाद
1: It's 2:15 p.m. This time check is brought to you by Dr. Hamid General Homeo and Schwabe Germany, proudly serving Pakistan with the best of homeopathy for 75 remarkable years.
2: ماہرانہ دیکھ بھال میں فطرت پروان چڑھتی ہے. شعبی سنگل ریمیڈیز مخصوص ہربل فارمز اور نباتاتی باغات سے حاصل کی جاتی ہیں تاکہ آپ کو ایسا معیار ملے جس پر آپ مکمل بھروسہ کر سکیں. ڈاکٹر حمید جرنل ہومیو اور شعبی جرمنی کے پاکستان میں 75 سال صرف صحت مند پاکستان کے نام.
3: ابھی راجہ استاد آ جائے گا, پھر مجھے کمرے میں لے جا کر غلط طریقے سے ہاتھ لگائے گا اور کسی کو بتانے سے بھی منع کرے گا.
4: ہمارے معاشرے میں جنسی بدسلوکی کے واقعات صرف لڑکیوں کے ساتھ ہی نہیں ہوتے بلکہ لڑکے بھی اس کا شکار ہوتے ہیں. لڑکے اور لڑکیوں دونوں کی حفاظت کا خیال رکھیں, دونوں کو سمجھائیں, چاہے اپنا ہو یا پرایا, اگر کوئی ان کی مرضی کے خلاف انہیں چھوئے تو آپ کو فوراً بتائیں. جنسی بدسلوکی کے بچاؤ کے لیے بچوں میں اپنی حفاظت کرنے کی سمجھ بوجھ پیدا کریں. پاکستان کا آئین اور قانون ہر بچے کو جسمانی اور نفسیاتی حق فراہم کرتا ہے. تحفظ ہر بچے کا حق ہے, آئیں اسے یقینی بنائیں. مزید معلومات اور مشورے کے لیے ہیلپ لائن 1099 پہ کال کریں. وزارت انسانی حقوق, حکومت پاکستان.
5: مفاد عامہ کے لیے پیغام حکومت پاکستان اور ایف ایم 100 کراچی کی جانب سے پیش کیا گیا.
6: کبھی سوچا ہے کہ اب جنگ کی صورت کیا ہے؟ اب جنگ میدان جنگ میں نہیں, ہمارے ذہنوں میں لڑی جا رہی ہے. اب دشمن کی گولیاں بارود نہیں, معلومات ہیں, اور نشانہ ہم سب. ریاست مخالف طاقتیں ہمارے گھروں کے دروازے تک پہنچ چکی ہیں. ٹیکنالوجی اور انٹرنیٹ کے پردے میں دشمن چھپا بیٹھا ہے. وہ ڈھونڈتا ہے کمزور لمحے, بے روزگار نوجوان, ضرورت مند خاندان, پھر ان کے سامنے بچھاتا ہے خواب, بڑی نوکری, تیز دولت, بیرون ملک سفر, اور پھر کبھی رپورٹر کی صورت میں, کبھی این جی او ورکر یا فری لانسر بن کر ان سے وہ راز نکلواتا ہے جو دشمن کا راستہ کھو دیتے ہیں, جن سے بدامنی, خوف اور فساد ہماری گلی کوچوں تک اتر آتے ہیں, ہمیں اپنی ہی مٹی کے خلاف کھڑا کر دیتا ہے. جو آپ سے معلومات لیتا ہے وہ آپ کی ذات تک پہنچتا ہے. آپ کی تصویریں, پہچان, فون, سب کچھ خطرے میں ڈال دیتا ہے. تو یاد رکھیے, کسی اجنبی کو اپنی کوئی حساس بات نہ دیجیے. کوئی مشکوک چیز, کال یا پیشکش ہو, فوراً رپورٹ کیجیے. حساس مقامات بس اپنے ادارے تک رکھیے, کیونکہ ہر لفظ, ہر کلک, ہر تصویر یا تو حفاظت ہے یا خطرہ. فیصلہ آپ کے ہاتھ میں ہے.
5: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
7: گلی محلوں میں صفائی کا خاص خیال رکھیں, کہیں پر پانی کھڑا نہ ہونے دیں. ڈینگی جان لیوا مرض ہے, علاج سے بہتر احتیاط ہے. دس پبلک سروس میسج از براٹ ٹو یو بائی ایف ایم 100.
8: ایف ایم 100, لائک اس آن facebook.com/fm247365.
9: ایف ایم 247365.
0: ویلکم بیک کہیں گے سنے ہوں آپ سب کو, جنہوں نے ابھی ابھی جوائن کیا ان کو بتاتے جناب, میرا نام ہے ندیم اختر, بہار سے. ہم لوگ مجھے کہتے ہو ہاں بھائی, ہمارے وسیم بھائی آپ کے, سوری سلیم بھائی, سلیم بریانی والے, آپ کے لیے ٹریک ضرور چلے گا, آپ بھی بے فکر رہیے گا. اور اقبال حسین صاحب کہہ رہے ہیں, ندیم برو کل میری ویڈنگ اینیورسری ہے, ایک سانگ بائے عاطف اسلم, دل دیا گلنا نہیں چلے گا جناب, پاکستانی ٹریک چلیں گے. عاطف کا ایک گو کہ عاطف کا ٹریک ہے, لیکن یہ ہے کانٹینٹ جو ہے وہ انڈیا کا ہے. کوئی اور گانا بتائیے گا, ہم آپ کے لیے کل ضرور چلا دیں گے. کل میسج کا انتظار رہے گا آپ کے. انعام بھائی کہہ رہے ہیں, بھائی جان دکان کی لائٹ نہیں ہے. دکان کی لائٹ نہیں ہے, اچھا انشاءاللہ آ جائے گی, کوئی مسئلہ نہیں ہے, بے فکر رہیں. اور واؤ نائس سانگ زما سردار ایکٹ فل ٹائم پختور کا گانا, وہ تو ہمارے لالا نے اگر فرمائش کی تھی, ڈیڈیکیشن کی تھی, تو وہ ضروری تھی. اور ندیم بھائی کون سمندر پہ آیا ہے؟ آیا تو کوئی نہیں ہے, آنے کا موڈ ہے. آپ منوڑا پہ ہوتے ہیں نا انعام بھائی, یعنی کہ سمجھ رہے ہیں نا آپ, اس طرح تو ہوتا ہے اس طرح کے کاموں میں. چلیں جناب آگے بڑھتے ہیں، ہمارے گانے کی جانب بڑھتے ہیں. تو اب فوراً سے بیشتر جو ہے وسیم بریانی والے بھائی ایلو پھڑو.